یہ دس اندرے میں قابو چ کر لینا ہے. پنج وشیاں دا تے نام و نشان مٹ گیا ہے. واسنا کرودھ لوبھ موہ اہنکار انہاں دا نام و نشان ہی مٹ گیا ہے. یہ تے رہے ہی نہیں. ستر دوئے بھرے امرت سر بکھ کو مار کڑا شریر آیوروید دی پدتی دے مطابق 72 موٹیاں ناڑا نے 72 جنہاں وچ خون وڈے روپ دے گردش کردا ہے اور اس تو چھوٹیاں چھوٹیاں تنتواں تے نساں نوں ملدا ہے. لیکن مول روپ دے وڈیاں ناڑا اے 72 نے. بھگت جی کہہ رہے نے اے 72 ناڑا انہاں وچ خون گردش نہیں کر رہا امرت گردش کر رہا. میرا خون خون نہیں رہا امرت ہو گیا ہے. اور جد خون امرت ہو گیا ہے تو بول امرتمئی ہو گئے. امرت بانی گھٹتے اچروں آتم کو سمجھاؤ. جے خون امرت ہو گیا ہے تو درشٹی امرتمئی ہو جاندی ہے بول امرتمئی ہو جاندے نے. روم روم دے چوں امرتیاں ترنگا نکل دیاں نے. اسنو شاعر مشرق ڈاکٹر محمد اقبال نے بڑے عالمانہ ڈھنگ نال انج بیان کیتا ہے. ایک پھول گر چاہے تو گلستان بن جائے ان بوند گر چاہے تو طوفان بن جائے. ایک پھول گر چاہے تو گلستان بن جائے ایک بوند گر چاہے تو طوفان بن جائے. ایک خون کے قطرے میں وہ تاثیر ہے ایک قوم کی تواریخ کا عنوان بن جائے. ایک بوند خون دی ایک قطرہ خون دا جے کدرے اس دے صحیح ڈھنگ دا اچھال آ گیا ہے سمچی قوم دی تواریخ دا اتہاس دا سرلیک بن جاندا ہے سرمور بن جاندا ہے. کھیڈ دے خون دی ہے پربھو چنتن دے نال جو پویتر ترنگا من نو اندولت کر دیا نے اور من دا اہی وے شریر نو پربھاوت کردا ہے خون پربھاوت ہوندا ہے پاون ہو جاندا ہے خون پویتر ہو جاندا ہے خون. کہاوتاں تے خون دے سمبندھ وچ کئی نے. اس دا تے خون خون نہیں پانی ہو گیا. اس دا تے خون خون نہیں ٹھنڈا ہو گیا. اس دے خون وچ کوئی گرماش نہیں. اس دے خون وچ کوئی لالی نہیں پانی ہو گیا. ایک کہاوتاں بالکل صحیح ہیں بالکل. عمر دے ودیاں اگر پریم ودے دیا ودے تو سمجھنا چاہیے ہے جیون لابھ دی طرف جا رہا ہے نفع ہو رہا ہے. پر عمر دے ودیاں اگر کرودھ ودا جا رہا ہے کرودھ ودا جا رہا ہے تو جیون گھاٹے جا رہا ہے زندگی اجائی جا رہی ہے. اکثر ایسا دیکھن وچ آیا ہے عمر دے ودیاں کرودھ ہی ودا ہے. کیوں روز روز نویاں نویاں خواہشاں نویاں اچھاں ہر نواں دن کسے نویں اچھا نو پیدا کردا ہے. پرانیاں خواہشاں پوریاں نہیں ہوئیاں نویاں پیدا ہو رہی ہیں. خواہشاں دا اے جماؤ اچھاواں دا اے اکٹھ سنسار دے پرتی گلیاں نال بھر دیندا ہے شکویاں نال بھر دیندا ہے. میری اے خواہش نہیں پوری ہوئی
शायद इस दा कारण फलां है फलां है फलां है। और इस तरह अधूरियां कामनावां अधूरियां इच्छावां क्रोध नूं वधांदियां ने, स्वभाव दे चिड़चिड़ापन आ जांदा है, उठदे आ बैठदे आ चलदे आ चिड़चिड़ापन। और यही चिड़चिड़ापन ये क्रोध सारे परिवार का दुश्मन बन बैठता है और सारा परिवार इस तो नफरत करन लग पैंदा है। कोई कोल बैठ के राजी नहीं, कोई गल कल के राजी नहीं, पर ये अधूरियां कामनावां करके क्रोधित। काश प्रभु का सिमरन होंदा ते प्रभु का सिमरन एक महान गुण रखता है, गलत ख्वाहिशां सारियां खत्म कर देंदा है और चंगियां पूरियां कर देंदा है, या रजा देच राजी रहने की बिरती बना देंदा है। हर वक्त मनुख शुकराने नाल भरिया रहिंदा है, धनवाद नाल भरिया रहिंदा है। अगर गिले ते शिकवे वधदे जाण तां फिर क्रोध वधदा रहिंदा है वधदा रहिंदा है। धनवाद ते प्रार्थना दा भाव, बार बार शुकराना क्रोध नूं शांत करदा है, सिर्फ शांति नहीं करदा खत्म कर देंदा है। इस वास्ते विनम्र मनुख हर वक्त धनवाद नाल भरे होया है और हर एक दे प्रति धनवाद नाल भरे होया है। ओ परमात्मा दा धनवाद करदा है, परमात्मा दी कृत दा धनवाद करदा है। हे प्रभु सूरज बन के मैनू चानना दे रहे हैं, हवा बन के तू मैनू प्राण दे रहे हैं, धरती बन के तू मैनू टिकाणा दे रहे हैं। शांतमई हर वक्त ते हर एक दे प्रति धनवाद नाल भरे होया है, क्रोधी हर वक्त ते हर एक दे प्रति गिलियां नाल भरे होया है, गिलियां नाल भरे होया है। हर वक्त धनवाद नाल भरे रहना, प्रार्थना नाल भरे रहना, शुकराने नाल भरे रहना, ऐसी अवस्था मनुख नूं भगवान दा रूप बना दिंदी है। हर वक्त गिलियां नाल भरे रहना, शिकवियां नाल भरे रहना, क्रोध नाल भरे रहना मनुख नूं शैतान दा रूप बना के रख देंदी है। इस वास्ते क्रोधी नूं शैतान कहिंदे ने, शांतमई नूं भगवान कहिंदे ने। आया ते मनुख भगवान होण लई है, पर क्रोध करके शैतान बन जाता है। हर वक्त धनवाद करन लई बड़ी भारी सियाणप चाहीदी है। थोड़ा सोच, तू छोटा सी मासूम बालक सी, परमात्मा मां बन के तेरा मददगार बने है, पिता बन के तेरा सहायक बने है, एक गोद दे चुके तेनू खिडांदी रही, एक कंधे दे उपर चुक के तेनू लड़ांदा रहा। देखते सही ए मां ए पिता किते भगवान ते नहीं, मात पिता सुत बंधप भाई, नानक होवा पार ब्रह्म सहाई। सतगुरां दी बाणी, हे प्रभु हे पार ब्रह्म तू मां बन के मददगार बने है, तू पिता बन के सहायक बने है, शुक्र तेरा शुक्र तेरा। आज बुढ़ा हो गया बिरध हो गया, पुत्र पानी दा गिलास ले आया, पोतरा थाली देच रोटी लेके आ गया, बिरद भाया ऊपर साक सैन, मुख अपयायो बैठ को देन। बिरद हो गए साक संगबंदी
तेरे मुंह च ग्राइया दे रहे, तेरे हद च सब कुछ पकड़ा रहे ने। हे प्रभु ये तू ही है, मात पिता सुत बंधप भाई। हुन सुत बनके, पुत बनके, पोतरा बनके तू मेरा मददगार बने हुए है। जद मैं छोटा सी तू मां बाप बनके मेरा मददगार बनया, जद मैं बुढ़ा हो गया कमजोर हो गया पुत्र बनके जवान पोतरा बनके तू मेरा मददगार होया है। जरा सोचते सही, इस सोचनी निर्माण बना देगी, इस सोचनी धनवाद नाल भर देगी, इस सोचनी प्रार्थना नाल भर देगी। ऐसी हालत दे च मनुख भगवान दा रूप हो जांदा है। पर गिले ने, शिकवे ने, मां ते गिले, प्यो ते गिले, पुत्र ते गिले, पोतरियां ते गिले, पड़ोसियां ते गिले, शहर वासियां ते गिले, सारे संसार ते गिले, फिर रब ते गिरे। इतना प्रबल क्रोध शैतान दा रूप हो गया। क्रोधी भूल के भी नहीं सोचदा शायद मेरा ही कसूर है। और शांतमई मनुख कदी अपने संताप लिए दूजे नु दोषी ठहरांदा ही नहीं। वो तो साफ कह देंदा है, मुझ अवगुण सहना ही दोष, मेरा ही दोष है, मेरा ही कसूर है। ऐसी सोचनी निर्माण बना देंदी है, दूजियां दा कसूर है, दूजियां दी ज्यादती है, ऐसा क्रोध नाल भर देंदी है। और क्रोध दी अगन जिथे बल रही है उथे हरी बनस्पति किथे, उथे फुल किथे, उथे फल किथे। असी वेखदे हां बहुत लू चल रही है, धुप पै रही है, भयंकर गर्मी है, फुल मुरझा जांदे ने, नहीं खिड़दे, फुलां दे बूटे पैदा भी नहीं आंदे। पर बर्फ पै रही है, कक्कर पै रहे हैं, पानी जम रहे ने, सीत लहर चल रही है, कोमल फुलां दे बूटे नहीं पैदा आंदे, फुल नहीं खिड़दे। फुल उदों खिड़दे ने ना बहुती ठंड होवे ना बहुती गर्मी होवे। उस मौसम नू कहंदे ने मौसमे बहार, बसंत बहार, मौसमे बहार। फुल खिड़दे ने बहार दे, इतनी गर्मी है, खिड़े लई मददगार हो रही है, ऐसी ठंड है, खिड़े लई सहायक हो रही है। कक्कर ते बर्फ दी तरह जमया होया मनुख ठंडा कायर आंदा है, बुजदिल आंदा है, उस सच दे पक्ष दे च नहीं खड़ा हो सकदा, सच बोल नहीं सकदा, शहादत दे नहीं सकदा सच दी। पर बहुत गर्म मनुख जालम होंदा है, दुष्ट आंदा है, हर एक नूं पैरां दे थले लिताड़दा है, कुचलदा है। तो जिथे खून विच बहुत गर्मी है जीवन विच खेड़ा नहीं आंदा, जिथे बहुत ठंडक है उत्थे भी खेड़ा नहीं आंदा। जैसे कि असीं बाहर देखदे हां, जद बाहर जमीन ते लू चल रही है, धुप अग बरसा रही है, फुल नहीं खिड़दे, पर बाहर सीत लहर चल रही है, बर्फ पै रही है, फुल नहीं खिड़दे। महान संत कवि और धन गुरु गोविंद सिंह जी महाराज दे हजूरी कवि भाई साहब भाई नंदलाल इस दृश्य नूं अपने कीमती शब्दां विच बड़े सोहने ढंग नाल बयान करदे ने। असी बहुत गर्म जूनां दे चलंगे आ, शेर है, चीता है, बगयाड़ है, बाज है, इल है, कौवे ने,
इस तरह दी बहुत गर्म जूनिया दे चो लंगे हैं, गर्म बनस्पति दे चो, गर्म सुभा दे पंछी, गर्म सुभा दे चो पाए, फिर ऐसे हैं चो भी लंगे हैं, बहुत ठंडे, बहुत ठंडे, लोमड़ी है, गिद्दड़ है, रेशम दे कीड़े ने, और इस तरह कुछ होर मासूम पंछी ने, बहुत ठंडे, बहुत ठंडे, कोई भी चावे हमला कर देवे, बहुत गर्म, बहुत गर्म, हर एक ते हमला करना और हर वक्त हमला करना, इस तरह दिया जोना दे चो लंग चुके हैं। भाई साहब कहंदे ने हुण ते मनुखा जन्म दी बहार आई है, ए मानुष तन, ए मनुखी जिंदगी, ए ते बहार है, ते जद बहार है तो फिर मनुख जिमें बहार दे च फुल खिड़दे ने, तुम भी खिड़ जा, तुम मुरझा ना, तुम कुमला ना, तू खिड़। बड़े सुंदर बोलने हैं, बाहोश बाश

محمد ہزاراں طرح دے نغمے لے کے، ہزاراں طرح دے گیت لے کے، دیکھتے صحیح گرو گوبند سنگھ جیسی بلبل آئی ہے، ایک نغمہ لے کے، ایک شبد لے کے، پتہ نہیں کتنے شبد لے کے، ربی رس نال بھرے ہوئے، آنند نال بھرے ہوئے، تو سنتے صحیح، آ جا کھیڑے دے بہار نو، اجائی نہ گوان دے، یار بھی آیا ہے، یار نغمے بھی لے کے آیا ہے، گیت بھی لے کے آیا ہے، کمال ہے بھائی صاحب جی دے اس طرز بیانی وچ، بد قسمت ہے منک موسم بہار یار تے سنگیت تے پھر بھی کملایا ہوا ہے، شکرانے نال نہیں بھریا، گلیاں نال بھریا، پرارتھنا نال نہیں بھریا، واشنا نال بھریا، شکویاں نال بھریا، کرودھ ہے تو کرودھی منک دھنوادی نہیں ہو سکتا، کرودھی منک جھک نہیں سکتا، کرودھی منک پرارتھنا مئی نہیں ہو سکتا، تے جتھے پرارتھنا نہیں اتھے پرماتما کتھے۔ پنڈت گلاب سنگھ جی مہاراج پربوت چندر ناٹک دے کرتا، بہت سندر ایک گرنتھ ہے، اس دے وچ موہ تے ویویک دی آپ نے جنگ لکھی ہے، ایک پاسے راجہ موہ ہے، دھن گرو ارجن دیو جی مہاراج نے انہ پنجاں وشیاں نو جی ترتیب دیتی ہے، سب تو پرتھم موہ، پھر کام، پھر کرودھ، پھر لوبھ، پھر اہنکار۔ ستگر نے اس طرح دی ترتیب دیتی ہے، موہ پہل، پربوت چندر ناٹک دا کرتا، مہان پنڈت اور مہان دارشنک گلاب سنگھ جی مہاراج نرملے، وہ بھی مو نو راجا مندے نے، باقی سب انہاں دی سینا ہے، ایک پاسے مو راجا، ایک پاسے ویویک، مو دے سینا پتی نے کام، کرودھ، لوبھ، اہنکار، ویویک دی بھی سینا ہے شانتی، پرارتھنا، گیان، دیا، شیل، سنجم، اتیادت، دونوں آمنے سامنے نے، اور گرنتھکار بڑی سندر ویاکھیا کرتا ہے، بیٹھا ہے موہ راجا اداس نراش، کرودھ آ کے پوچھتا ہے راجن اتنے دکھی کیوں، اتنے بیزار، اتنے نراش کیوں، دیکھتا نہیں شیل تے سنجم نے کام نو مار دیتا ہے، واشنا نو مار دیتا ہے، اور وہ جو سامنے کھڑا ہے گیان، وہ جو اپنے نال لئی کھڑا ہے شانتی، دور درشتا، اس نے ختم کر دیتا ہے اہنکار، وہ دیکھ سامنے کھڑا ہے سنتوک، اس نے لوبھ دے بھی ٹکڑے ٹکڑے کر دیتے ہیں، ایسے شکتیشالی سیناپتی جس راجے دے مارے جان اس دیاں تے باواں ٹوٹ گئیاں، اے کرودھ میں اس واسطے اداس بیٹھا، نراش بیٹھا، ہن تے ہار یقینی ہے، ہار جاواں گے، مر جاواں گے، ختم ہو جاواں گے،
तो पंडित गुलाब सिंह जी महाराज लिख देने क्रोधोवाच। उस वक्त क्रोध बोलता है, नहीं मोहो राजन, उदास होने की लोड़ नहीं, निराश होने की लोड़ नहीं, मैं जो मौजूद हां, मैनू भेजो, मैं लड़ांगा, मैं युद्ध करांगा। मोह कहिंदा है, जिथे काम मर गया, लोभ खत्म हो गया, अहंकार दे टुकड़े टुकड़े हो गए, तू की करेगा? देखदा नहीं पिया सामने ज्ञान खड़ा है संतोख नू नाल लेके। विवेक राजा अपने नाल शांति दी सेना लई खड़ा है, शील खड़ा है, संयम खड़ा है, दूर दृष्टा खड़ी है, लंबियां निगाहां खड़ियां ने, लंबी सोचनी खड़ी है, की करेगा तू? उत्थे तेरी नहीं चलने। तो क्रोध बोलता है, पंडित जी प्रबोध चंद्र नाटक देच इस तरह लिख देने, अंधकरों दृगवंतन को श्रुतवंतन को बदरो कर डारो, धृतवंतन को सो अधीर करो, और चौतर की मत दूर निवारो। अंधा कर देंगा जिन्हां दियां निगाहां बड़ियां लंबियां ने, जो दूर तक वेखदे ने, अपने पैरां नूं भी नहीं देख सकणगे कित्थे खड़े आ, मैनूं भेज के ते देखो। अंधा कर देंगा जो पारदर्शी ने, पार तक देखदे ने और आर भी नहीं दिखाई देगा, जो लंबियां निगाहां रखदे ने, लंबी नजर रखदे ने, दूर दृष्टा रखदे ने, ए भी नहीं देख सकणगे कित्थे खड़े आ, मैनू भेज के देखो। अंध करो दृगवंतन को श्रुतवंतन को बदरो कर डारो। जड़े विचारक ने, सूझवान ने, पागल करके रख देंगा, हिला देंगा उन्हां दी सोचनी नू, हिला देंगा उन्हां दी विचार शक्ति नू। धृतवंतन को सो अधीर करो, और चातर की मत दूर निवारो। धीरजवान नू, सबरवान नू मैं बेसबरा करके रख देंगा, जल्दबाज बना देंगा। क्रोधी बहुत जल्दबाज होता है, जल्दबाज बहुत क्रोधी होता है। धन गुरु गोबिंद सिंह जी महाराज के बड़े सुंदर वाक जफरनामे दे आपने औरंगजेब नूं इंज लिखे है, चे खुश गुफ्त फिर दोसी है खुशतर जवां, के जूदी बवद कारे आहिर मना। ऐ औरंगजेब, कितना सुंदर लिखे है तेरे हमदीन जनाब फिरदौसी ने, ईरान दा मायानाज शायर, महान सूझवान, दूरदृष्ट है। औरंगजेब चल, तू मेरे बोला तो कुछ नहीं सीखिया, ना सीखना चाहना है, कम से कम फिरदौसी नू पढ़ लेंदा, फिरदौसी दे बोल सुन लेंदा, चे खुश गुफ्त फिरदौसी है खुशतर जबां, के जूदी बद कारे आहिर मना। कितना सोना उसने लिखा है कि जल्दबाजी करना शैताना दा काम है। तू बहुत जल्दी की थी क्रोधी, बहुत जल्दबाज आंदा है तू, इसी जल्दबाजी दे प्यो नू कैद कीता, भरावां नू कतल कीता, भैन जहां आरानू भी जेल देच पाया, और ऐ औरंगजेब तेरी इस जल्दबाजी ते इस क्रोध ने पता नहीं कितने मासूमां दी जान ली,
سرمد جیسے صوفی فقیر، پھر میرے معصوم لاڈلے، پھر تیاگ تے ویراگ دی مورتی، دھن گرو تیگ بہادر صاحب جی دی شہادت، سب تیرے کرودھ دا کارنامہ، سب تیری جلد بازی دا کارنامہ۔ تو رنچک ماتر بھی سوچیا نہیں، پنڈت گلاب سنگھ جی ٹھیک رکھتے ہیں، کرودھ کہہ رہے ہیں، سوچے گا ہی نہیں منک، اس دے دھیرج ہی نہیں رہے گا، دور درشتہ ہی نہیں رہے گی، جتنا سیانا ہوئے گا مورک ہو جائے گا۔ دھرتونتن کو سو ادھیر کروں اور چاتر کی مت دور نواروں، ہت کارج نائے پکھے کبھیں، جن کے ار بھیتر میں پگ دھاروں۔